0: नागरिक विमानमा पारिएका व्यक्तिहरूको सम्झनामा सम्मानका लागि आज हुन गइरहेको कार्यक्रममा सहभागी भई कार्यक्रमलाई समर्थन
1: कार्यक्रमले स्थापना समय साढे 11 बजे पृथ्वीमा एउटा अन्तिम पद चिन्ह फोटो प्रदर्शनी साहित्यिक रचना वाचन कार्यक्रम र पाठ अवलोकन
0: साँझ 4 बजे देशभरका विमानमा पारिएका 150 भन्दा बढी नागरिकहरूको सम्झनामा दीप प्रज्वलन
1: र 14 बजेका लागि मात्र प्रवेश निशुल्क

धन्यवाद।

0: tiene.
1: चिन्ह सीमावर्ती क्षेत्रमा आएको विकासकारी बारीले ठूलो जनमनको

विशिष्ट श्रेणी का कर्मचारी को मासिक तलब पद्धति गरिनेछ। यस श्रेणी का कर्मचारी को 10 दिन बराबरको तलब कर्मति गरी घुस माध्यममा गर्ने निर्णय भएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ। राजपत्रांकित तृतीय

देशमा बस्ने नेपाली नागरिक मध्ये यसले 27 जना पनि सम्पर्क विहीन रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। बाढीपछि उद्धार तथा राहतका लागि नेपाली सेना नेपाल प्रहरी र सशस्त्र प्रहरी सहित 13,295 सुरक्षा कर्मी परिचालित छन्। उद्धारका लागि नेपाली सेनाका 6 निजी क्षेत्रका नौकरी 15 हेलिकप्टर परिचालन गरिएको छ।

एक 44 मिनट

0: भएर फेरि बाढी आउन सक्ने भएकाले सावधानी अपनाउन बाढी पूर्वानुमान शाखाका प्रमुखले सिआइएमसँग बताउनु भयो।
1: सरकारको तर्फबाट राष्ट्र मन्त्रालयले आज पनि

0: सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा विपदको बेलामा नागरिक तहबाट हुने गल्ती
1: र
0: व्यवस्थापनामा सहयोग गर्न आठ दलको अखिल काङ्ग्रेसको भन्नु महाधिवेशन

0: आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपान विशेष ध्यान दिनुहोस्। दुध, अन्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफुल र घरमै बनेका पुसेका खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जङ्क फुडको सेवन सकेसम्म कम गरौँ।
1: कार्बोहाइड्रेट, क्याल्सियम, आयरन, भिटामिन र अन्य आवश्यक खनिज तत्त्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
0: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
1: सामुदायिक सूचना नेटवर्क CIN र ओल्ड भिजन इन्टरनेसनल नेपालको सहकारी

क्षेत्रले 4 खर्ब पनि लगेन ऋण शीर्षकमा परिवर्तन देवकोटाले लेखेको खबर छ। राजनैतिक सङ्क्रमणका कारण निजी क्षेत्रको मनोबल एकदमै गिरेको तथ्याङ्कले देखाएको छ। उनीहरूले कर्जा उठाउन सकेका छैनन् तथा आर्थिक वर्षमा निजी क्षेत्रमा 3 खर्ब 59 अर्ब 36 करोड रुपियाँ मात्रै कर्जा विस्तार भएको छ, जुन कुल कर्जाको 6% भन्दा केही बढी हो। 2023

0: गाडीले त्यो जमिन थर्केर आउने जुन छ नि त्यस्तो खालको भइसकेको हुन्छ, त्यो सङ्केत भइसकेको
1: हुन्छ। जस्तो पूर्व पश्चिम छ भने उत्तर दक्षिणतिर

तीनशे उनमध्ये सभ्यला असे कार्यावर सक्ने भइरहेको भएका कारण उच्च साधारण ठाउँमा पानी पूर्वानुमान संख्याको अनुरोध विपदमा सरकार सक्रिय घटनास्थल आइपुगे प्रधानमन्त्री र मन्त्रीहरू प्रधानमन्त्री त्यति प्रकोप उद्धार कोषमा एकै दिन 27 करोड संकलन राहत पुनस्थापनामा सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायसँग 8 दलको अपील कांग्रेसको 15 औं महाधिवेशन अघि बढाउने बाटो खुला विपद र राष्ट्रिय सड़क सञ्जालसँग विद्युत र राष्ट्रिय सड़क सञ्जालसँग टुटो रसुवाको सम्पर्क खाद्यान्न अभाव र कालोबजारी हुन नदिन सरकारी निकाय सक्रिय बाजार बजारी युद्ध विराम नाजुक बनेको भन्दै संयुक्त राष्ट्र संघद्वारा चिन्ता व्यक्त अभियानमाथि नयाँ

विशेषमा मन्त्रालयले बनाउनु भएको कार्टुन लिएका छौँ। नेकपा एमालेमा खोजिएको छ पछिल्लो समय नेपाली क्रिकेटको खस्किँदो अवस्था, जसले नतिजा पनि राम्रो दिन सकिराखेको छैन। तर विश्वभरमा नेपालीलाई चिनाउने एउटा खेल मध्ये

0: जमिन भूको फुल्ने झाँझा पाट्नेमा पहिले फाटेको छ भने झाँझा फराकिलो हुने र जमिन भाँचिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्
1: र पहिलोका पनि लक्षण हुन्छन् भनेको हामीले त अब पहिलो ईश्वरको लीला पो सम्झेको त सचेतबाट पहिलो जाने सङ्केत थाहा हुँदैछ है
0: हो नि पहिलो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने पानीको मुरु सुक्ने वा धमिलो हुने रुख र बिजुलीका पुलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छ
1: पहिलो जाने सङ्केत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
0: त्यसो भने कहाँ हुन्छ पहिलो जाने सङ्केत देख्यो भने तुरुन्तै सुरक्षित स्थानमा गइहाल्नुपर्छ
1: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्नु
0: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको लोप गरेर अनलोड गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान सबै जान सक्छ
1: हो उहाँले भनेको कुरा सही हो ज्यान जातिको घर ज्यान नभए के हो
2: र सिकेर आएको चिजहरू पनि धेरैजनालाई सिकाएको पनि छ आफूले उदाहरणको लागि यस्तो हुन्छ जस्तै म एउटा फिल्डबाट हाम्रो सदनमा चाहिँ जति पनि चार्जरहरू हुनुहुन्छ उहाँ सबैजना डिफ्रेन्ट डिफ्रेन्ट फिल्डबाट आउनु भएको छ र हरेकजनालाई हरेक फिल्डको कुराहरू थाहा हुँदैन सो मेरो फिल्डको कुराहरू थाहा नभएको कुरा जस्तै म सूचना प्रविधिको क्षेत्रबाट आएको छु भने सूचना प्रविधि भनेको अहिले चाहिँ जुन हिसाबमा अगाडि विकास भइरहेको छ त्यो हिसाबमा चाहिँ सबै मान्छे त्यसलाई पछ्याउन सकिरहेको हुँदैन सो त्यसलाई मैले सबै गरिरहेको छु
3: यो सूचना प्रविधिको क्षेत्रमा अरू सबैको तुलनामा सूचना श्रेष्ठ अलिक अगाडि हो कि अथवा कस्तो लाग्छ
2: आफूलाई होइन जति मैले बुझेको छु त्यो कुराहरू चाहिँ जहिले पनि म एकअर्काले सिकाएर र नबुझेको कुराहरू सिकेर चाहिँ जाने कुरामा म विश्वास गर्छु म कसैभन्दा अब्बल जो चाहिँ म पाउँदिनँ होइन तर मैले हजुरले सोधेको क्वेसनमा चाहिँ मलाई जति थाहा छ त्यो कुराहरू चाहिँ सिकाउँदै अथवा त्यो चिजलाई प्रयोग गर्दै अनि प्रयोग नभएर नै त्यो चिजलाई हामीले
3: पहिलेको संसद संसदको तुलनामा अहिले त सूचना प्रविधिको धेरै राम्रो प्रयोग भइराखेको छ के भइदियो भने चाहिँ साँच्चै पूर्ण रूपमा उपयोग भएको मानिन्छ संसदमा सूचना प्रविधिको।

0: एक एक्वेसन चाहिँ कस्तो छ भने म पनि राजनीतिमा पार्टी चाहिँ अर्को पार्टी भनेको चाहिँ कुनै विपक्षी दल होइन प्रतिपक्षी दल र सभा बसेको मान्छेहरू चाहिँ त्यो किसिमको कस्तो हुन्छ होला भनेर जस्तो लाग्थ्यो। र अहिले चाहिँ मलाई एकदमै एउटा युनिभर्सिटीमा छौँ हामीहरू र हामीले सबैजना फ्रेन्ड्स हो जस्तो लाग्छ अरे हामीहरू मजाले एउटा कुनै पनि कुरामा जस्तै सदनमा छिरिसकेपछि प्रतिपक्ष भनेको भूमिका उहाँले निभाउनै पर्छ होइन आफ्नै हिसाबले गरिराख्नु भएको हुन्छ। हामी सत्ता पक्षको मान्छेले पनि कतिमा हामी चाहिँ हामी अझ बढी बोल्न मात्रै कुरा गरेर बोल्न पाइँदैन किनभनेदेखि बोल्न मात्रै भन्नु त्यही त्यो असंसित गर्नु भन्ने होइन तर कतिपय कुराहरू हामीले चाहिँ पनि टाइम दिन सकेन हामीले उहाँलाई टाइम दिनुपर्ने हुन्छ होइन हामीले बुझिदिनुपर्ने हुन्छ कि कम्प्रोमाइज गर्नु धेरै हुन्छ जस्तो
1: मलाई
0: लाग्छ। र अब त्यो कुराहरू गर्दाखेरि चाहिँ हामी मजाले एक किसिम बसेर खाजा खान्छौँ चिया खान्छौँ होइन कुराकानीहरू गर्छौँ जस्तै मैले
1: भनिहालेँ
0: जुन राष्ट्र स्वतन्त्र पार्टीको धेरै सांसदहरूसँग चाहिँ हाम्रो कुराहरू लगाएर अरू पार्टीको उहाँसँग चाहिँ कस्तो रिलेसन भन्नुभयो हाम्रो पार्टीको भित्रमा केही मेरो साथी एकदमै हामी साथी जस्तो दिने गर्छौँ र अझ मैले त हाम्रो राष्ट्र स्वतन्त्र पार्टी चाहिँ भए पनि नयाँ पार्टी हो होइन हामीले सिक्नु पर्ने कुराहरू धेरै छ जुन अब हाम्रो पुरानो पार्टीहरूसँग त एक्सपिरियन्स छ।

सबै छ भने त्यसको लागि तयारी

0: diameter is 10, what are the areas of the body? But if it's 50 cm, what are the areas of the body? What is the reality? It's also a high area university of water, a high area university, a high area of the field, it's a high area of the body, it's a high area of the body, it's a high area of the body, it's a high area of the body, it's a high area of the body, it's a high area of the body, it's a high area of the body, it's a high area of
1: अनि अहिले म तयारी गर्दै कलेजमा गएर विद्यार्थी जीवनमा जसरी हामी एउटा कक्षाबाट अर्को प्रवेश गर्नको लागि पढ्छौँ त्यतिखेर के पढिन्थ्यो र अहिले सबैभन्दा डबल पेपर पढ्नु भइरहेको छ
0: तर हामी एउटा यस्तो ठाउँमा छौँ अहिले होइन मैले बुझेको चाहिँ के भने सबैमा गइसकेपछि हामीले गरेको एउटा सानो निर्णय गर्दाखेरि चाहिँ जस्तै श्रमिकको जीवनमा किसानको जीवनमा व्यवसायीहरूको जीवनमा उद्योगीहरूको जीवनमा विद्यार्थीहरूको जीवनमा धेरै ठुलो प्रभाव पर्छ यो सानो नीति नियममा होइन त्यसले गर्दा त्यस कारण चाहिँ हामीले चाहिँ होइन मैले आज धेरै पढिनँ यसमा धेरै अध्ययन गरिनँ र मैले चाहिँ यो कारणले मेरो मिस्टेक भयो है मैले हामीलाई छुट छैन क्या सो हामी अब चाहिँ त्यो गल्ती गर्ने छुट्याएर छैन सो सबैसँग हामीले चाहिँ एकदमै आजभन्दा आज यति तेह्र वर्षसम्म जुन सानो सानो नमिल्दाखेरि म बाहिर हाल्नु भएको छु त म त व्यवसायिक ब्याकग्राउन्डबाट आएको छु 20-22 वर्षको एक्सपिरियन्स छ नेपाली बसेर आज व्यवसाय गर्नु भन्दाखेरि पनि मेरा सँगैका सहकर्मी साथीहरू सबैजना विदेशी जानु भएको छ अहिले पनि हाम्रो बसेर म यहीँ बसेर गर्छु भन्दाखेरि पनि आजसम्म पनि एउटा सेटिसफ्याक्सन चाहिँ छैन है यहाँ बसेर गरेर मैले राम्रो गरेँ भनेको चाहिँ छैन त्यो गर्दै गर्दाखेरि त्यो चिजलाई चाहिँ मैले अब आउँदो दिनमा मेरो छोराछोरीले चाहिँ यहाँ बस्ने वातावरण होस् भनेर मैले राजनीतिमा जानुपर्छ र सम्पूर्ण नेपालीहरूले जस्तै अब यहाँ पढेका स्टुडेन्टहरूलाई चाहिँ प्रश्न सक्ने बित्तिकै बाहिर जाने मात्रै एउटा सोच हुन्छ त्यो सोचलाई कसरी चाहिँ हामीले चेन्ज गर्न सक्छौँ त भन्दाखेरि साथीले पोलिसीमा चेन्ज गरेर मात्रै हो नि सबै कुरा एकाइ गर्ने भनेर त्यस कारण त्यो पोलिसीको कुरा गर्नको लागि चाहिँ हामी तयारी बिना ध्यान जानु हुँदैन भन्ने मेरो चाहिँ
1: तपाईँका साथीभाइहरू विशेष अधिकांश पुग्नु भयो तपाईँ देशमा हुनुहुन्छ र देशमा बसेर पनि तपाईँलाई अझै त्यो सन्तुष्टि मिलिरहेको छैन मैले बसेर राम्रो गरेँ भन्ने राम्रोबाट अनि त्यस्तो व्यक्ति संसदमा अथवा संसदीय समितिमा पुग्दाखेरि विशेष उद्योग र व्यवसाय क्षेत्रमा राम्रो गर्नुको लागि चार महिनामा केही सोर्सा र केही सुरुवात भइसक्यो अथवा अझै समय लाग्छ तपाईँले राम्रो त्यो वातावरण बनाउनुको लागि नीतिगत रूपमा त्यस्तो खालको व्यवस्था गर्नुको लागि सहयोग गर्नको लागि
0: म हजुरलाई मेरो स्टार्टिङ राजनीति प्रवेश गरेको सन्दर्भमा जोड्न चाहन्छु यसमा मैले अघि पनि भनिहालेँ म व्यवसायिक क्षेत्रबाट आएको हो र विगत 20-22 वर्षदेखि म यो क्षेत्रमै छु र यो क्षेत्रमा काम गर्दै जाँदा विभिन्न समस्याहरू आइपरेँ त्यो समस्या जस्तै सानो एउटा उद्योग व्यवसायिक गर्ने मान्छेले चाहिँ उद्योग रजिस्ट्रेसन गर्ने प्रोसेसदेखि उनीहरूलाई प्रब्लम हुन्छ त्यो प्रोसेस गर्दै जाँदा उसलाई फन्डिङको प्रब्लम ब्याङ्कबाट लिने लोनको प्रब्लम होइन धेरै कुराहरू जस्तै कुनै पनि चिजहरूलाई एउटा उद्योगसम्म लैजानको लागि त झनै धेरै प्रब्लम सो यो सबै कुराहरू बुझ्दै जाँदाखेरि चाहिँ यसलाई कसरी चाहिँ हामीले मिलाउन सकिन्छ र भन्दै जाँदाखेरि हेर्न सकिँदैन त्यसको लागि चाहिँ एउटा समग्र परिवर्तन भन्ने सोच्दै गर्दाखेरि चाहिँ म ज्ञान महासँग जोडिन पुगेको हो र सूचना प्रविधिको एउटा छाता सङ्गठन ज्ञान महासँग 77 जिल्लामा एउटा यस्तो छाता सङ्गठनको रूपमा बसेको छ र मेरो कम्पनी पनि मैले चाहिँ 7-8 ब्रान्डहरू चाहिँ इम्पोर्ट गरेर नेपालको लागि 77 जिल्लाहरूमा 77 जति चाहिँ जिल्लाहरू मोस्टली दुर्गममा चाहिँ पुग्दैन होला तर सबै ठाउँमा चाहिँ हाम्रो नेटवर्क छ अनि यो नेटवर्क र क्यानको नेटवर्क भएको कारणले गर्दाखेरि सबै देशको हरेक जिल्लाहरूसँग चाहिँ म कनेक्ट हुन सकेको थिएँ यो यतिका वर्षहरूमा कनेक्ट भएर काम गरिरहँदाखेरि चाहिँ उहाँहरूको आवाजलाई सरकारसम्म पुर्याउनको लागि जस्तै मैले एयर पोलिसीमा काम गरेको छु डेटा प्रोटेक्सनको पोलिसीमा काम गरेको छु होइन साइबर सेक्युरिटीको कुराहरूमा काम गरेको छु त्यो कुराहरू सरकार समक्ष पुऱ्याउने कोसिस त गरियो तर हाम्रो चाहिँ सजेसनमा मात्रै सीमित हुन्थ्यो है म उपाध्यक्ष भएर पनि काम गरेको छु क्यानमासँगको कार्यकालको अध्यक्ष भएर पनि मैले चलाइसकेको छु त्यो दिनहरूमा चाहिँ हाम्रो काम भनेको सजेसन दिनु हुन्थ्यो हामीले चाहिँ सरकारलाई सजेसन दिनु हुन्थ्यो तर त्यो सजेसनको इम्प्लिमेन्टेसन गर्ने ठाउँमा आफ्नो आउँदाखेरि चाहिँ त्यति केही नबुझ्ने क्या त्यसरी गर्दा हुन्छ ठ्याक्कै थाहा छ तर त्यो नहुँदाखेरि चाहिँ साह्रै गाह्रो हुँदो रहेछ कि त्यसलाई त्यो चिजलाई आरोप गर्नको लागि चाहिँ सो त्यो हुँदै गइसके पछाडि त्यसैमा काम गरेर पनि मात्रै काम गर्न सक्यो भने पनि मैले धेरै काम गर्न सक्छु जस्तो लाग्छ कि र फेरि म चाहिँ उसको बारे चाहिँ

0: चाहिँ घरमा टेन्स भने एक डिफ्रेन्ट लेभल हुन्छ भन्ने चाहिँ सुनेको थिएँ. तर म आजसम्म पार्टी साथमा गएँ हुँदाखेरि त्यतिकै भएको भए पनि सायद यस्तो हुन्थ्यो होला. हामीले पनि पार्टीमा हेर्दा अलिकति चरणको इक्जामहरू हुन्थ्यो. हाम्रो चाहिँ इक्जामहरूमा चाहिँ तिन चार चरणको इक्जामहरू थियो. इक्जामहरूमा म मजाले पास गरेर अप्पर श्रेणीमा पास भएको हुन्छ. हजुरसम्म फोर्टिनदेखि लिएर हाम्रो जति पनि थियो त्यो घरमा चाहिँ म राम्रै पोजिसनमा सेकेन्ड थर्ड यस्तो मेडाहरूमा भइरहेको छिल्दै छिल्दै म अगाडि बढेको भएर चाहिँ एकदमै कन्फिडेन्स बढ्यो. त्यस कारण गर्दाखेरि म आफ्नो समानुपातिक छात्र भयो भने अझ बढी पावरफुल हुन्छ नि. किनभने क्षेत्रमा छात्र भयो भने क्षेत्रमा मात्रै हेरेको सबै गर्ने छात्रहरू त्यसै भएर मुद्दा उठाउन सक्छौँ. त्यसै भएर हेर्नुपर्छ हुन्छ. होइन सँगै एउटा छ जस्तो मलाई फिल हुन्छ. होइन तर पनि हाम्रो पार्टीले चाहिँ जुन क्षेत्रमा आफ्नो सदस्य सांसदहरूले ओटिसिरहनु भएको छ त्यो क्षेत्रमा चाहिँ हामीलाई क्षेत्रको हिसाबमा समानुपातिक सांसदहरूले छुट्याइदिनु भएको छ. सो यही क्रममा चाहिँ मलाई चाहिँ धान परेको छ. सो जुन क्षेत्रमा चाहिँ जहाँ मेरो जन्मघर त्यो पनि धेरै पर्छ. सो अब आफ्नै क्षेत्रको सेवा गर्ने मौका पाउँदाखेरि चाहिँ म एकदमै खुसी पनि छु. र डेडिकेटेड रूपमा भन्नाले त्यसै भएको कुराहरू छ. त्यसमा हामीसँग कान्ड चाहिँ र समानुपातिक सांसदले यहाँसम्म गर्न सक्छ है भन्ने कुराको एउटा दायरा हुन्छ नि. त्यो दायरा चाहिँ तोड्न मन छ मलाई. अहिलेको दिनमा चाहिँ समानुपातिक सांसद भइरहँदा चाहिँ सृजना श्रेष्ठले चाहिँ यो सम्मान गर्नु भयो भनेदेखि चाहिँ समानुपातिक सांसद चाहिँ कोही गर्न सक्नुहुँदैन भन्ने कुराको उदाहरण चाहिँ दिन
1: चाहन्छु. गुनासो तपाईँलाई केही विचार यो चाहिँ यस्तो भयो मानिसले भनेर यो सुनसरीको मात्र होइन त्यसै भरिबाट आउँछ कि कस्तो भन्नुहोस्.
0: त्यसै भरिबाट आउँछ है. अनि सुनसरीमा काम गरिरहँदाखेरि अब सुनसरीको कुराहरू भयो. धरान सुनसरीको धरान भनेको चाहिँ त्यो पनि एउटा सरकारको आँखामा पुगेकै भन्छु होइन. यति राम्रो ठाउँ छ होइन. धेरै किसिमले जस्तै भइहाल्यो यो पर्यटकीय हिसाबले गरिबलाई एकदमै नेपालकै बेस्ट डेस्टिनेसन बनाउन सक्छौँ होइन. त्यसै गरेर शिक्षाको किसिमले विश्वविद्यालयहरू एउटै नगरमा चारवटा विश्वविद्यालय छ. चार चारवटा विश्वविद्यालय एउटै ठाउँमा हुनुभएको सानो कुरा होइन क्या. जस्तै गरेर पूर्वाञ्चल इन्जिनियरिङ कलेज छ, एग्रिकल्चर इन्जिनियरिङ त्यहाँनिर स्टार्टअपको हो, टेक्नोलोजीको इन्जिनियरिङ कलेज हातेसा कलेज छ, त्यसपछि डिटिङ कोरियर हस्पिटल्स भयो, त्यस पछाडि संस्कृत विद्या यो विश्व संस्कृत विद्यापीठ भनेर छ. यो चार चारवटा विश्वविद्यालय एकै ठाउँमा भएको ठाउँ हामी हो होइन. त्यो सँगसँगै पर्यटकीय क्षेत्रले अझै भर्खर नै मैले चाहिँ हाम्रो टिमले पर्यटन अधिकारी लिएर हामी सुनसरीको सबै सुनसरीलाई चाहिँ एउटा धरान मात्र होइन, सुनसरीको ओभरअल सुनसरीलाई चाहिँ हामीले पर्यटकीय र सङ्गीतको रूपमा चाहिँ हामी कसरी प्रमोट गर्न सक्छौँ त. किनभने यस्तो जस्तै रामजुनी भयो होइन, बुढाबार भयो, कोसिटप्पोहरू त्यहीँ पर्छ, त्यसपछि बडा क्षेत्र हुँदै अझ साउन महिनाको टाइममा चाहिँ पिङ्गेश्वरीमा चाहिँ बडा क्षेत्र र विश्वपातिकामा सुनि नदी जस्तै कोकाई नदी र तपाईँको कोशी नदीको सम्मबाट पानी लिएर चाहिँ जनचढाउनको लागि पिङ्गेश्वरीसम्म पुग्नुहुन्छ. इन्डियाबाट यति धेरै धर्मको लागि मोलभावको लागि भनेर चाहिँ आउनुहुन्छ पर्यटकहरू. यस पछाडि हाम्रो गर्दा लागि एकदमै यो जस्तै सरस्वतीको जात पठन भएको ठाउँ भनेर चिनिन्छ. वर्ष पनि हामीले जाँदा भेटा भएको ठाउँ नै फेरि पाँच मिनट अगाडिको ठाउँ हो, एकदमै कम्ती त्यहाँ पुगिसकेपछि पुरै क्लाइमेट चेन्ज, त्यो किसिमको अनुभव चाहिँ हामी एकै ठाउँमा बनाउन पाउँछौँ. यस्तो किसिमको पर्यटकीय सर्किट बनाउन सक्ने ठाउँलाई पनि हामीले काम गर्न सकेको कारणले गर्दाखेरि देखिएकै छैन, मलाई चाहिँ चिनेकै छैन. एउटा हामीले चाहिँ इकोनोमीसँग जोड्यो भने यसलाई हामी त धानसँग त इकोनोमी बढ्यो भने त पुरै देशको इकोनोमी हामी काम गर्न सक्छौँ यसलाई लिएर. त्यो कुराहरू छ. त्यस कारणले गर्दाखेरि चाहिँ यसमा धेरै काम
1: बजेटको कुराहरू
0: भइसकेपछि बजेट मात्रै ल्याएर पनि हुँदैन, यसको सहीसँग कार्यान्वयन पनि हुनु पर्यो होइन. जस्तै अब अहिले सकेसम्म मैले अब धेरै कुराहरूमा जस्तै पर्यटकीय सेक्टरमा पनि मन्त्रीहरूसँग कुराकानी गरेर सबभन्दा बढी तपाईँ भनेको पानीको समस्या त्यहाँनिर पानीको लागि र अझ भूमिको हस्पिटल्सको लागि चाहिँ एकदमै धेरै यो तिन महिनामा चाहिँ कोसिस गरेको हो. धेरै फलो गर्दा गर्दामा हाम्रो सरकारको टिमको प्रधानमन्त्रीज्यूले पनि हिटरी गएर बेलामा आएरसम्म नै गरिदिनु भएको थियो. अनि हामी जितिसके पछाडि चाहिँ हामी धारणमाथि चाहिँ पानी पाउँछौँ भन्ने हिसाबमा जति सम्भव गर्न सक्छ उहाँले चाहिँ कोसिसको पानीको बजेट पनि काटिदिनु भएको छ. अनि हामी एकदमै कोसिस

सबै सुन्नुहुन्छ जस्तो लाग्छ मलाई र सँगसँगै कानुन पनि हामी पढाएको छ हामी यसमा छ

कारण चाहिँ कडा भन्नु पर्ने कारण हुनसक्छ, यो बेसी

0: rimasta con la nostra missione in mezzo a facciamo questo. तीव्रता दिएको जनाएको छ। ठूलो संख्यामा प्रभावित नागरिकहरूलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्न तथा तत्कालीन राहतसँगै दीर्घकालीन पुनस्थापनाका लागि थप स्रोत र सहयोग आवश्यक रहेको जनाएको छ। विपद प्रभावित नागरिकहरूको जीवन रक्षा राहत पुनस्थापना तथा पुननिर्माणमा सहयोग पुर्याउने उद्देश्यले प्रधानमन्त्री देवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्न बर्दियाका सम्पूर्ण उद्योगी व्यवसायी संघ संस्था नागरिक समाज कर्मचारी तथा आम नगरवासीमा जिल्ला प्रशासन कार्यालयले अपील गरेको छ। संकटमा परेका नागरिकहरूको पीडामा आफूले सकेको सानो सहयोगले समेत ठूलो आशा र भरोसा जगाउन सके भन्ने प्रशासनले मानवीय संवेदना र सामाजिक उत्तरदायित्वका साथै सहयोग गर्न आग्रह गरेको छ। आज भोलि बढिया तालको कमलको फुलको सुन्दरताका कारण टाढा टाढाका पर्यटकहरू आउने गरेका छन्। तर यी फूल आकर्षक फूल मात्र नभई स्वास्थ्य उपचारको जडीबुटीमा पनि महत्वपूर्ण भूमिका खेल्छन्।
1: पानी जम्ने स्थानमा पाइने कमल सुन्दर आकर्षक फूल मात्र होइन, यसको काठ फूल बियो र जरा समेत परम्परागत उपचारमा प्रयोग हुने गरेको पाइन्छ। विशेष गरी कमलको बिउ र जरालाई विभिन्न घरेलु तथा आयुर्वेदिक प्रयोगमा टोडिन्छ। परम्परागत ज्ञानमा यसलाई शरीरलाई शीतल राख्न, पाचन सम्बन्धी समस्या तथा अन्य केही स्वस्थ अवस्थाका लागि प्रयोग गर्ने चलन रहेको बताउनुहुन्छ बढिया तल गाउँपालिका पाँचका मेहरा थारू।
2: जाने

था, साथ ही प्रतापा पाटिल का व्यक्तिगत को समझाना समझ कर आई आई लव

0: अब एक पारित धनुषाको चिलिसो जनता पार्टीका शिक्षक भरत यादवको कुरा सुन्नुभयो त
1: गरेकाको शारीरिक मात्र होइन मानसिक त्यसपछि शैक्षिक मनोवैज्ञानिक हरेक क्षेत्रमा असर पारेको छ। परिपक्व उमेरभन्दा पहिले नै बिहे गरिदियो भने त्यो बाल्य बालिका जन्माएको बच्चा पनि स्वस्थ नभएको हुन सक्छ। त्यो शारीरिक पुरा विकास नभएको हुनाले उसले विभिन्न समस्याहरू पनि देखिन्छ। पढाइ लेखाइको पनि वञ्चित हुनुपर्ने

सानोमा मैले केटा आइसकेका छु त्यो बिहे गर्नुपर्छ भनेर दबाब दिएको बेलामा त्यति बेला चाहिँ बाल बालिकाले होइन मेरो भाइका छैन मलाई पढ्नु स्कुल लेभेलसम्म म अहिले चाहिँ मलाई पढ्नु म बिहे गरिदिनुहोस् भनेर चाहिँ उहाँहरूलाई रिक्वेस्ट गरेर सम्झाउन सक्छन्। यदि घर परिवारका मान्छेले तिमीलाई त्यो गर्नुपर्छ प्रेसर दिन थाल्यो भने उनले नजिकको आफ्ना नातुराहरू हुन्छन् साथीमाको पनि उनका सहपाठीमा उनीहरू गर्न सक्छन् र समुदाय चाहिँ गयो भने कानुनी निकायमा गएर त्यहाँ गएर उहाँ स्पष्ट

0: सफलता अपनाउने
1: केटीबालीको समस्या
0: जाउँ।

Thank you.

进来听。今天咱们针对母爱什么？安全人民生活是体贴，常年是服务安全人民最亲的爹。

0: शिकवायचं त्या गटामुळे वट केसलं जे उत्तम सरळ वाटे निघायचे.
1: संस्थाको पश्चिम पुरानो पसलबाट ठाउँ सेल र ठाउँ उत्तर प्रान्तबाट जानकारी क्राइटी

धन्यवाद।

0: सहकारी को निर्णय पर दिखी
1: तो
0: मुक्त

0: 的地方。जबरदस्ती भरपूर विपन्नताबाट खाने विरुद्ध दोस्रो अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा कुमारका विपन्नता एउटा स्मृति पार्कमा यही भनौँ 14 गते छन्
1: यसभन्दा विपन्नता जनहरूको सम्झना र सम्मानमा विभिन्न कार्यक्रमहरूको आयोजन गरिरहेको छ।
0: उक्त दिवसको अवसरमा उल्टीमा एउटा अन्तिम पक्षमा फोटो प्रदर्शनी साहित्यिक रचना वाचन तथा पाक अवलोकन 1350 दिन प्रज्वलन लगायतका कार्यक्रमको आयोजना गरिनेछ।
1: साथै विपन्नता पाएका व्यक्तिहरूको सम्झना र सम्मानका लागि आयोजना हुन गइरहेको कार्यक्रममा सहभागी भई कार्यक्रमलाई सफल गराउँछ।
0: कार्यक्रमले स्थान र समय 11:30 बजे कृतिमा एउटा अन्तिम पर्चिना फोटो प्रदर्शनी साहित्यिक रचना वाचन कार्यक्रम र पाक अवलोकन
1: साँझ 4 बजे देशभरका विपन्नता पालिएका 1350 भन्दा बढी नागरिकहरूको सम्झनामा दीप प्रज्वलन
0: आज 14 गतेका लागि मात्र प्रवेश निशुल्क
1: हाम्रो

0: उपमा तिसवटा अवस्था भविष्य निर्माण गर्ने समय हो।
1: आफ्नो पदार्थको एक परतको परिचय पनि र मानसिक समस्या र पढाइमा असर पुर्याउन सक्छ।
0: साथीको दबावमा होइन आफ्नो सपनाको पक्षमा निर्णय गरौँ।
1: तनाव भए खुल्ला कुरा गरौँ। समाधान लागू पदार्थ होइन,
0: लागू पदार्थबाट टाढा बसौँ। स्वस्थ र उज्यालो भविष्य रोजौँ।
2: रेडियो द्वारा जनहितमा जारी सन्देश।

0: 6 missing,
1: I will say, what do you think of KTN 6?

काशी विकास में विश्वास नगरपालिका विभिन्न कुरा में गठन हुए कृषि विकास शाखा में दर्ता भएका क्रियाशील कृषक समूहहरू नवीकरण और नया गठन भई दर्ता नभएका दर्ता गर्ने इच्छुक कृषक समूहहरू दर्ताका लागि सबसे अनुदिन का आवश्यक कागजात अनुसार यो सूचना प्रसारण भएको मितिदेखि 35 दिन अर्थात 2083 भदौ 16 गते भित्र यस पालिकाको कृषि विकास शाखामा निवेदन दिए दर्ता तथा नवीकरण गर्नुहुन सबैको जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै अनुसूची फारम विधान नमुना र निवेदनको लागि बाँसपट्टी नगरपालिका कृषि विकास शाखा र डेभलपमेन्ट कृषि सेवा केन्द्रमा सम्पर्क गर्नुहुन अनुरोध छ। तपसिल समानाधिकरणको रूपमा अनुसूची दुई बमोजिम समूह अधिकरण निवेदन अनुसूची चार बमोजिम विवरण समूह अधिकरण सम्बन्धी समूहको निर्णय प्रतिलिपि समूहदाता प्रमाणपत्र प्रतिलिपि समूहको छाप आरक्षको फोटो आरक्ष परिवर्तन भएको हकमा नयाँ समूह दर्ताको हकमा अनुसूची दुई बमोजिम समूह अधिकरण निवेदन अनुसूची सात बमोजिम विवरण पूर्ण रूपमा अनुमति दिइहालिएपछि समूहको प्रत्येक सदस्यहरूको नागरिकताको प्रमाण पत्रको प्रतिलिपि कार्यालयको सिफारिस समूह गठनको निर्णय सहित तीन पटक समूहको मासिक बैठक तथा वर्ष कार्यकाल प्रतिलिपि वार्षिक कार्ययोजना र समूहको छाप र सदस्यको फोटो काश्मीर नगरपालिका नगर कार्यपालिकाको कार्यालय काश्मीर प्रक्रिया।

Thank you.

Thank you.

Yes,

Thank you.

0: घर पनि पनि गुरुहरू पुर्ने र कालकमैया नदी नालामा विषालु सर्प हुन सक्ने भए पनि जगाले पनि भन्नुभएको थियो।
1: जबरजस्ती बल पूर्वक दुर्घटना कारण कार्य दिन सकोस्।

सम्झनामा सम्हालका लागि आयोजना हुन गएको कार्यक्रम

是你知道，他就是我都不可以，我都天天睡。

A, B, B, 跳 A。

0: Gebiet der Versorgung anderer Diskussionen darüber. Und man hat da mit Partei und Teilisch mitgebracht, um euch in die Ordnung zu unterrichten haben.
1: इस प्रकार विगत चरण को समझना र सम्झना विभिन्न कार्यक्रमहरूको आयोजना हुन गइरहेको छ।
0: उक्त दिवसको अवसरमा उक्त

0: szerint senkit rendszerhez kerítem, ha át aludhat.
1: Six.

कृषि समूह, कृषि फार्म तथा सहकारीहरूले आवेदन

समूह सहकारी तथा कृषि फलको प्रमाणपत्रको प्रतिनिधि

प्रयोगकर्ता

Exactly.

0: छ समाजमा विभिन्न कार्यक्रमहरूको आयोजन गरिरहेको छ।
1: उक्त दिवसको अवसरमा उल्टीमा एउटा अन्तिम पर्ची नठोक्नु पर्दछ नि साहित्यिक रचना वाचन तथा पाठ अवलोकन 1350 दिन प्रचलन लगायतका कार्यक्रमको आयोजना गरिनेछ।
0: साथै विपत्ता पाएका व्यक्तिहरूको संसार र सम्मानका लागि आयोजना हुन गइरहेको कार्यक्रममा सहभागी हुने कार्यक्रमलाई सफल बनाउने
1: कार्यक्रमले स्थान र समय साढे 11 बजे उल्टीमा एउटा अन्तिम पद चिन्ह ठोक्नु पर्दछ नि साहित्यिक रचना वाचन कार्यक्रम र पाठ अवलोकन
0: आयोजक

temporada, serà ripresa agli Sundays.

0: अपने खेती बाड़ी में समस्या परिवार धरना न चले समान तो उपाय तो अच्छा हो जाए थे याद कर दिया ना हरे कुमार संचार बजे डीडब्ल्यू बाबा में
1: बहुत समस्या का अधिकतर समस्या समाधान होगी मुझे कार्यक्रम बना आजको वाइसरको सम्पर्क सुरु गराउन त आज हामी पहिलो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
2: हेर्नुहोस् बिरालो सुक्खा जमिनमा पानी नसर्ने जमिन भोकको फुलले धागा फाट्ने वा पहिले फाटेको छ भने धागा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिलोका लक्षणहरू हुन्।
1: ल पहिलोका पनि लक्षण हुन्छन् र भनेको हामीले त अब पहिलो ईश्वरको लीलाको सम्झेको त पहिलो जाने संकेत थाहा हुने रहेछ है।
2: हो नि पहिलो जानु पहिले जमिन मुनिबाट चट्टान परेको जस्तो ठुलो आवाज आउने पानीको मूल सुक्ने वा भमिलो हुने रुख र बिजुलीका पोहोरहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिलो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
2: त्यसो भनेर कहाँ हुन्छ पहिलो जाने संकेत देख्यो भने तुरन्त सुरक्षित स्थानमा गइहाल्नुपर्छ
1: घरका सरसामान निकाल्नु पर्यो त्यतिकै हिँडिहाल्नु मिलेन
2: यस्तो गल्ती झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो सामानको लोभ गरेर अनुरोध गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
1: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचेको घर ज्यान

Quando eu lanço, não vai ligar na terra.

一个国际化的一个产业怎么样？

सी चौरासी को वार्षिक स्वीकृत अनुदान सहयोग कार्यक्रम अन्तर्गत 50% अनुदानमा कन्या च्याउ र गहुँको उन्नत बीजको वितरण गर्ने कार्यक्रम रहेको हुँदा उक्त कार्यक्रममा सहभागी हुन इच्छुक कृषक कृषि समूह कृषि फार्म तथा सहकारीहरूले आवेदन पेश गर्नुका लागि यो सूचना प्रकाशन गरिएको छ।

Thank you.

सिफारिसहरू आएर बच्चाहरू सफलको बच्चा भइसकेको छ र अब घाउ खतिरा जस्तो सुकै घाउ खतिरा भए पनि सबै घाउ खतिराहरूलाई हामीहरू औषध उपचार गर्ने गर्छौँ जसले मासु खाए पाखामा मर्दामा पानीको प्रणाली गरेर पाउँछौँ कसैले हाम्रा भुइँहरूमा मासु लागेको सबै दिने गर्छौँ मेरो फोन नम्बर 98-86-86-128 98-86-86-128 98-20-27-20-40 हो मलाई

Amen.

0: अपरेशन फिजियोथेरापी तथा एक्युपन्चर थेरापी बाट सफल उपचार गरिन्छ।
1: बिरामीहरूको सुविधाको लागि 24 घण्टा एम्बुलेन्सको व्यवस्था गरिएको छ। असहाय नागरिक, एकल महिला, अनाथ बाल बालिका, अपाङ्ग ज्येष्ठ नागरिकहरूलाई औषधि बाहेक अन्य सम्पूर्ण सेवामा 10% छुटको व्यवस्था गरिएको छ। कौशल्य अस्पताल प्रणाली शाखा पाँचवटी पाँच पाँच गरी
0: सम्पर्क नम्बर 0484001192 र 4002010।

ಸ್ವತಃ ಕೃತಕ ಜನರು ಸಂಸಾರ ಸಹಾಯ

विष्णु शाह को ये विवाह गर्न पाइँदैन भन्ने थाहा छैन कि क्या हो, एकचोटि सम्झाउ नमाने प्रहरीलाई खबर गर, बिस वर्ष नपुगे विवाह गर्न बाल विवाह हुन्छ, त्यस्तो विवाह गरे कारण हुन्छ, विवाह गर्नलाई कानुन बमोजिम कारण पनि हुन्छ, बाल विवाह कानुनी हो।

sỏi, xóa bể,

वार्षिक स्वीकृत अनुदान सहायता अन्तर्गत 50% अनुदानमा केन्द्रीय च्याउ र गाउँको उन्नतिको वितरण गर्ने कार्यक्रम रहेको हुँदा उक्त कार्यक्रममा सहभागी हुन इच्छुक कृषक, कृषि समूह, कृषि फार्म तथा सहकारीहरूले आवेदन पेश गर्न हुनका लागि यो सूचना प्रकाशन गरिएको छ। अभिनन्दन।

0: भन्दैछ अब प्रहरीले खबर गर्ने
1: निर्माको परिवारलाई सम्झाउने र प्रहरीले पनि खबर गर्ने उहाँहरूलाई विश्वसनीयको विवाह गर्न पाइँदैन भन्ने थाहा छैन कि के हो एकचोटि सम्झाउ नभने प्रहरीलाई खबर गर्नु विश्वसनीयको विवाह गरे म बाल विवाह हुन्छ त्यसको विवाह गैर कानुनी हुन्छ विवाह गराउनेलाई कानुन बमोजिम कारवाही पनि हुन्छ बाल विवाह कानुनी अपराध हो यसलाई आजै बाटो

0: एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँड्नु र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
0: चिलो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
1: मद्यपान र धुमपान सेवन नगरौँ।
0: स्वस्थ रहौँ, सुखमय जीवन बिताउँ।
2: रेडियो प्रभाव एफएमद्वारा जनहितमा जारी सन्देश।

सहयोगमा रेडियो जुन्ता र रेडियो प्रभावले स्वतन्त्र रूपमा

0: माया मित्रता शरीर सम्बन्ध सुरक्षा र आफ्नो निर्णयका कुरा बुझौ सुनौ अनि खुलेर कुरा गरौ खुलेर सुनौ खुलेर सुनौ
1: बिबिसी मिडिया एक्सन रेडियो जुन तारा

Sentits.

0: सक्छ। साथीको दबावमा होइन, आफ्नो सपनाको पक्षमा निर्णय गरौं। तलबले खुल्ला कुरा गरौं। समर्थन लागू कुरा छ होइन, लागू पदार्थबाट टाढा बसौं। स्वस्थ र उज्यालो भविष्य बजाउ।
1: रेडियो गुणवत्ता एफएम द्वारा जनहितमा जारी सन्देश।
0: जबरजस्ती भरपूर्वक दुर्घटना पार्ने कार्य विरुद्धको 16 अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा कुमारका दुर्घटना योद्धा स्मृति पार्कमा यही भनौँ 14 गते काम।
1: देशभरका विपत्ता जनहरूको सम्झना र सम्मानमा विभिन्न कार्यक्रमहरूको आयोजना गर्न गइरहेको छ।
0: उक्त दिवसको अवसरमा उल्टीमा एउटा अन्तिम पश्चिमा फोटो प्रदर्शनी, साहित्यिक रचना वाचन कथा पार्क अवलोकन, 1350 गीत आन्दोलन लगायतका कार्यक्रमको आयोजना गरिनेछ।
1: साथै विपत्ता पारिएका व्यक्तिहरूको सम्झना र सम्मानका लागि आयोजना हुन

Thank you.

Yeah.

0: हमारे किसी दिन घर में संजय 7:30 बजे का आप सुनिए सीआईएन से प्रसारण बिना साझा खबर रोकेको छ। स्थिति केही सामान्य परिस्थितिमा चिनी अधिकारीहरूले रोकेको उत्पादनहरू पुनः सुरु गरेका छन्। तर फुटेर ठुलो बाली आउन सक्ने चुकिमका कारण केही घण्टाको लागि उद्धार कार्य रोकिएको थियो। पानीको सतह घटेपछि अहिले चुकिम केही कम भएको चिनी सरकारी संचार माध्यमले जनाएका छन्। तरमा आएको परिवर्तनका कारण नेपालतर्फ फुटेको सेता त्रिशुली नदीमा बाढीको चुकिम बढेको थियो। पानीको सतह घटे पनि रसुवादेखि मुगलिनसम्म त्रिशुली नदी किनारका बासिन्दालाई अझै उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन आग्रह गरिएको बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पाजुले सीआईएनसँग भन्नुभयो।
1: त्यो जुन तार गरेको थियो त्यो भनिएको र त्यो ओभरफ्लो भएको अवस्था थियो। त्यो ओभरफ्लो भएर आउँदाखेरि केही पानी पानी त्यहाँ भएपछि मिसिन आयो, असर पारिसकेको प्रभाव पारिसकेको क्षेत्रमा जाने त भयो। अब सूचनामा के भएको छ भने एकातिर उद्धारकर्ताहरू स्वास्थ्यका विभिन्न राज्य सुरक्षाकर्मीहरू जुन उताहरू अध्यापकहरू उहाँहरू चाहिँ त्यहाँनिर प्रभाव पाएर क्षेत्रमै घटिएको कारणले उहाँहरूलाई चाहिँ रातिको समयमा उद्धार कार्य गर्नुपर्दा तर शुभ समयमा पनि सतर्कताले साथ सूचना दिँदै उद्धार कार्य गर्न नभएका छौँ। अब त्यो या फुट्दैन त्यो रिसेट हुन सकिने अवस्था छैन, त्यो कमजोर चाहिँ छ, त्यो फुट्न सक्छ भन्ने आफ्नो आकलन हो। नफुट्दै सक्छ तर त्यो नफुट्ने धेरै कम कम नहुँदैछ र सतर्कता कायम राख्नु जरुरी छ।
0: यसैपछि नेपाल चीन सीमा क्षेत्रमा बनेको अवरोधको अवस्था र सम्भावित जोखिम मूल्याङ्कन गर्न चीनी उद्धार तथा विपद विशेषज्ञहरूको टोली घटनास्थलतर्फ पुगेको छ। दक्षिण पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्र अन्तर्गत सिंगाछेको गिरोङ जिल्लामा बनेको अवरोधको औपचारिक मूल्याङ्कनका लागि विज्ञ टोली घटाइएको हो। टोलीले घटनास्थलमै तलको अवस्था, बाँधको जोखिम र सम्भावित क्षतिको निगरानी गरिरहेको छ। आपतकालीन प्राधिकारी टोल मार्फत निगरानी र पानीको सतह मापन गर्ने सेन्सर प्रयोग गरी वास्तविक समयको तथ्याङ्क संकलन भइरहेको छ। बाढीपछि हालसम्म 547 जनाको शव फेला परेको छ। नेपाल प्रहरीका अनुसार फेला परेका शवमध्ये चितवनमा सबैभन्दा धेरै 221 छन्। यस्तै गोर्खामा 44, दार्जिलिङमा 40, नुवाकोटमा 38, तनहुँमा 29, नवलप्रासीमा 28, रसुवामा 13 र नगरकोटमा 134 शव फेला परेका छन्। यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार 977 जना अझै सम्पर्कविहीन रहेका छन्। सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका 28, नेपाली सेनाका 45, सशस्त्र प्रहरीका 13, भन्सार कार्यालयका 15 र अत्यागमन कार्यालयका 4 जना सहित रहेका छन्। कसद्वारा नुवाकोटबाट मात्रै 162 जना सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य अझै जारी छ। नेपाल प्रहरीले हालसम्म करिब 4,500 जनाको उद्धार गरिएको प्राधिकरणका प्रवक्ता शान्ति महतले बताउनुभयो।
2: हाम्रो यो परिचार गरेसम्मको अपेक्षा चाहिँ सकेला परेको पानी चाहिँ उनीहरूमाथि आधार राखेको छ। सम्पर्कदेखि 1924 त्यसै गरी हामीले अब यो सुरक्षाकर्मी परिचालन गरेर ओभरमा चाहिँ 15,431 इन्टरसेप्ट निकायबाट अहिले पनि फिल्डमा पठाइरहेको छ। तर राहतको कुरा गर्दाखेरि
0: प्रोफेसिना मैलू लगाइएको तो क्षेत्रबाट चारजना विदेशी नागरिक कसरी उद्धार गरेको छ। उद्धार गरेका विदेशीमा 29 भारतीय, 4 जर्मन, 4 चिनिया, 1 ओमानी र 2 कोरियाली नागरिक रहेका छन्। भोटेकोशी नदीमा आएको विशाल बाढीबाट प्रभावितका लागि सरकारले सहयोग आह्वान गरेको छ। त्यस घटनामै प्रधानमन्त्री दैनिक प्रकोप उद्धार कोषमा करिब 2 अर्ब रुपियाँ सहयोग संकलन भएको छ। अर्थ मन्त्रालय लगायत अनुसार हिजो मध्यान्नदेखि बिहिबार राति 12 बजेसम्म विभिन्न 10 वाणिज्य बैंकमा रहेका कोषका खातामा 1,91,86,50,911 जम्मा भएको। यसैबीच 87 वर्षीय राज्य राणाले कोषमा 1,09,00,000 रुपियाँ सहयोग गर्नुभएको छ। व्यवसायिक पृष्ठभूमिकी राणाले सहयोगी कृष्ण बस्नेत मार्फत पठाइएको रकमको चेक आज अर्थमन्त्री डाक्टर सुनिल गर्गले बुझ्नु भएको हो। यो व्यक्तिगत तर्फबाट कोषमा प्राप्त भएको अहिलेसम्मकै ठूलो सहयोग हो। उहाँको कार्यालयमा कार्यरत कर्मचारीहरूले पनि आफ्नै तर्फबाट 80,000 रुपियाँ सहयोग गरेका छन्। काठमाडौँ उपत्यकाको प्रमुख लाइफलाइन मानिय पृथ्वी राजमार्ग आज साँझदेखि छिटोमा सञ्चालन आएको छ। रसुवा बाढीपछि अवरुद्ध राजमार्ग अन्तर्गत मनेको नजिकका पोखरी बाँकी र गलौटी क्षेत्रमा दमिएको लेतो हटाएपछि यातायात सुचारू भएको छ र विभागले जनाएको छ। यसअघि कल्ची बैरेनी खण्डमा लिटु नाटोकले सडक टुटिएपछि यातायात प्रभावित भएको थियो। बिहिबारदेखि एकतर्फी रूपमा सञ्चालन गरिएको सडक अहिले दुवैतर्फी सञ्चालन आएको हो। तर हाललाई अत्यावश्यक सवारी साधन मात्रै जोडिएको धादिङको सहायक प्रमुख जिल्लाधिकारी अनिल पौडेलले सिआइएनलाई जानकारी दिनुभयो। यस्तै विशाल बाढीका कारण सडक सञ्चालमा विच्छेद भइएको रसुवा जिल्ला फेरि सडक मार्फत जोडिएको छ। वैकल्पिक सडक प्रयोग गरेर चार पाङ्गे साना सवारी साधन सञ्चालन गर्न मिल्ने गरी बाटो बनाइएको हो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार काठमाडौँ टोखा सहरी गटखर पुल आप्रा लच्याङ शर्मथली पार्टी खर्च भोगटी टार कालीका स्थान हुँदै जुनसी पुग्ने वैकल्पिक सडक सञ्चालनमा ल्याइएको छ। सडक पुलिसँगै बाढीका कारण लामो समयदेखि सडक सम्पर्कविहीन बनेको प्रशासनले आउजाउ सहज हुने भएको छ। अमेरिकाले आगामी साता हुने G20 बैठकमा इरानलाई आर्थिक रूपमा अलग्याउने अभियानलाई तीव्रता दिँदै सदस्य राष्ट्रलाई अमेरिकी प्रतिबन्धको पालना गर्न आग्रह गर्ने तयारी गरेको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले समकक्षसँगको द्विपक्षीय भेटबाट समेत यस विषयमा दबाव दिन अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। नेपाली फाइटर रविन्द्र ठाट रोड टु युएससीको फाइनलमा प्रवेश गर्नुभएको छ। चीनको साङ्घाई स्थित अक्टागनमा भइरहेको खेलमा न्युजिल्यान्डको फाइटर कासिब माटुकलाई हराउँदै फाइनलमा पुग्नु भएको हो। 3 राउन्डको खेलमा ढाट विजयी हुनुभएको हो। तेस्रो जसले ढाँटकै पक्षमा 29-28 अङ्क दिएपछि ढाट विजयी हुनुभएको हो। ढाँटे अब ताजिमासँग फाइनलमा खेल्नुहुनेछ। ताजिमाले सेमी फाइनलमा भारतका चुङ्गिन कुरेनलाई पराजित गर्दै फाइनलमा पुग्नु भएको हो।

0: শাক সবজি মৌসুমি ফল ফুল বা ঘরের বাড়ির কাপ তুলসী না খানিগুলা নিয়মিত খাওয়ানোর বাড়ি বসা রোজ চাউচাউ চিপস চকলেট পেয়ে পদার্থ রোজন ফুড ও সেবন অতি সম কম গরম
1: उपस्थित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
0: स्वस्थ बालबालिका समृद्ध परिवार समुन्नत नेपाल
1: सामुदायिक सूचना नेटवर्क सीआईएन र मूल भिजन इन्टरनेशनल नेपालको सहकार्य
0: सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। रसोनोको भिजन बढेपछि विभिन्न जिल्लाका खानेपानीका मुहान दूषित हुन सक्ने भन्दै चिकित्सकहरूले पानी उमालेर मात्रै पिउन आग्रह गरेका छन्। बारिशका कारण नदी र खोलामा सब लेदो र फोहोर मिसिएपछि आसपासका खानेपानीका स्रोत प्रदूषित हुन सक्ने चिकित्सकहरूको भनाइ छ। यस्तो अवस्थामा दूषित पानीका कारण झाडा पखाला हैजा लगायतका पानी जन्य रोग फैलिन सक्ने जोखिम बढेको छ। वरिष्ठ फिजिसियन डाक्टर रोशन झाले विशेष गरी नदी आसपासका वासिन्दाले खाने पानीमा थप सावधानी अपनाउनु पर्ने बताउनु भएको छ। यसै विषयमा यस्तो अवस्थामा सर्वसाधारणले के कस्ता सावधानी अपनाउने यस विषयमा हामीले उहाँसँग कुराकानी गरेका छौँ।
2: यो बाढीले गर्दाखेरि हाम्रो सागपाती प्रभावित भएको छ। विशेष गरी यो हाम्रो जति पनि खाली भूभाग छ त्यहाँ चाहिँ खाने पानीको स्रोत नै भनेको खोला नाला नदीहरू नै छन् र त्यहीका पानीहरू त्यहाँका लोकल बासिन्दाहरू खाने आएका छन्। सो हामीले के देख्छौँ भने अहिले चाहिँ पोस्ट फ्लड बाढी पश्चातको जुन पानीहरूको स्रोत हुन्छ त्यो कन्टामिनेटेड भइसकेको हुन्छ। त्यहाँ चाहिँ धेरै किसिमका यो इन्फेक्सियस त्यहाँ रोगका जीवाणुहरू देखा पर्दोरहेछ किनभने पानीमा ढल मल सबै मिसिएका हुन्छन् र अहिलेको यो जुन बारी छ त्यो चाहिँ एकदमै ठुलो बारी थियो। त्यसले गर्दाखेरि त्यहाँ वरिपरिका जति पनि चाहिँ ढल मलहरू थियो त्यो सबै पानीमै मिसिएर आएछन् र अहिले त्यो एरियामा चाहिँ खाने पानीको स्रोतहरू सबै चाहिँ तपाईँको दूषित भएको छ। सो अहिलेको लागि हामीले त्यहाँका बासिन्दा या यहाँबाट उधारमा खटिनु भएका हाम्रा साथीभाइहरूलाई हामीले के भन्न चाहन्छौँ भने पानीको स्रोत एकिन गरेर मात्रै पानी खानु होला किनभने अहिलेको समयमा सबभन्दा ठुलो च्यालेन्ज नै भनेको अबको स्वास्थ्य हो। त्यहाँको जति पनि बाढीबाट प्रभावित हुनु भएको छ उहाँहरूको धन जन त गयो गयो।
3: बाढी प्रभावित क्षेत्रमा के कस्ता रोगहरू संक्रमण देखिन सक्छन्, त्योबाट बस्नुलाई चाहिँ मुख्यतया कसरी सावधानी अपनाउन सकिन्छ?
2: अब हामीले बाँच्नु भएको जति पनि जाँदा छ उहाँहरूलाई कसरी स्वस्थ बनाउँछ

पूर्वानुमान शाखाको भनाइ छ। रसुवा बाढीमा भएका मध्ये अहिलेसम्म 590 जनाको शव फेला परेको छ। करिब 1000 जना सम्पर्क विहीन रहेको सरकारको भनाइ छ। विपत्ता परिवारका आफन्तलाई आफन्तको जानकारीका लागि विपद व्यवस्थापन प्राधिकरणको वेबसाइट हेर्न आग्रह गरिएको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धारको 16-36 घण्टामै करिब 2 अर्ब सहयोग प्राप्त भएको छ। पृथ्वी राजमार्ग दुवैतर्फ सञ्चालनमा आएको छ, तर अत्यावश्यक सवारी साधनलाई मात्रै सञ्चालनको अनुमति दिइएको छ। रसुवास फेरि सड़क सञ्जालमा जोडिएको छ र नेपाली फाइटर रविन्द्र ढाड रोड टू युएफसीको फाइनलमा प्रवेश गर्नुभएको छ। आजलाई साझा खबरको समय सकियो। ग्राफिक साथी सुनिल राज भालचाई धन्यवाद। भोलि भदौ 13 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सुशीलाई स्पष्ट गर्ने बेला हुन्छु। नमस्कार, शुभरात्री।

समय का लागि आयोजना हुन गइरहेको कार्यक्रममा सहभागी हुन

0: साधारण लागू पदार्थ होइन, लागू पदार्थबाट टाढा बसौँ, स्वस्थ र उज्यालो भविष्य रोजौँ।
1: रेडियो गुरुबाबा एफएमद्वारा जनहितमा जनहित सन्देश।
0: जबरजस्ती बलपूर्वक

0: समस्या
1: तो कपाई नहीं

0: देख्ने कपडा मात्र पैसा खोइ त्यत्तिकै बोटिरहेको थाल्ने
1: धेरै होइन

Peace.

सरकारी संस्थाको पश्चिम पुरानको सर्वोच्च ठाउँ सेलको उत्तर प्रान्तमा जानकारीका

0: असर आठ महिनामा दुई सय भन्दा बढी जङ्गल यात्रीहरू मरेको जनाएको छ। वन्यजन्तु संरक्षणको लागि ती यात्रीमध्ये झन्डै 90% किसानहरूले आफ्ना बाली दाली जोगाउन खोज्दा हिटामा रहेको छ। विवरणहरूमा जनाइएको छ ती यात्रीहरूलाई या त गोलीहरू मारिएको थियो या विद्युतीय तारहरूमा करेन्ट लगेर मारिएका हुन्। 26 यात्रीहरू चाहिँ बम टपरमा मरेका बताइएको छ। यो बिबिसी नेपाली सेवा हो।
1: तपाईँलाई स्वागत छ। झन्डै 580 जनाको ज्यान गएको पुष्टि भइसकेको र स्वाभाविकले क्षतिग्रस्त बनाएका जलविद्युत आयोजनाका सुरुङहरूमा फँसेका मानिसहरूको उद्धारलाई प्राथमिकतामा राखेको अधिकारीहरूले जनाएका छन्। त्यसको निम्ति प्रशिक्षित विशेष टिम परिचालन गरिएको नेपाली सेनाको भनाइ छ। यस्ता परियोजनामा करिब 1000 मानिसहरू फँसिरहेको अधिकारीहरूले बताएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार करिब 580 जनाको शव जलमा फेला परेको छ र सम्पर्क विहीनहरूको संख्या करिब 2000 पुगेको छ। तीमध्ये सबैभन्दा धेरै जलविद्युत आयोजनाका छन्। आयोजनाको सुरुङमा फँसेकाहरू उद्धारको पर्खाइमा रहेको भन्दै तिनका आफन्तहरूले गुनासो गरिरहेका थिए। त्यसबारे नेपाली सेनाका प्रवक्ता सहायक श्री राजाराम बस्नेतले पनि
2: आयोजनाका सुरुमा

0: ale co jsem tady zasáhnul, tak jsem kvůli
1: Thank you.

0: pensando en poder,
1: la sua parità garantiva, girata con del

காரணிபாய் இப்பாவத்தில் பாய்ந்தாரா?

0: পারিকার কৃষি শাখার আর্থিক বর্ষের 2083 84 বার্ষিক স্বীকৃত অনুদান সহায়ক কার্যক্রম অন্তর্গত 50% অনুদানমা কেন্দ্রীয় র গহকো উন্নতিকো বিচরণ গর্ने কার্যক্রম ভएको हुँदा उक्त कार्यक्रममा सहभागी हुन इच्छुक कृषक कृषि समूह कृषि फार्म तथा सहकारीहरूले आवेदन पेश गर्नका लागि यो सूचना प्रकाशन गरिएको छ।
1: आवेदन फार्म दिने अन्तिम मिति यो सूचना प्रकाशन भएको मितिले 35 दिनभित्र अथवा 2083 साल 6 महिना 14 दिनभित्र फारम पुर्याइ सक्नु पर्नेछ।
0: कार्यक्रमको नाम च्याउको बिउमा 50% अनुदान सहयोग तथा कृषककालीन कार्यक्रम
1: कृषक कृषक समूहमा कृषि फार्म तथा कृषि सहकारीहरू
0: आवश्यक कागजातहरू निवेदन नागरिकताको प्रमाणपत्र प्रतिनिधि समूह सहकारी तथा कृषि फार्मको प्रमाणपत्र प्रतिनिधि समूह सहकारीको निर्णय